0: वो बोले, क्या तुम ही यूसुफ हो? उन्होंने कहा, हाँ मैं ही यूसुफ हूँ। और बिन्यामीन की तरफ इशारा करके कहने लगे, ये मेरा भाई है। खुदा ने हम पर बड़ा एहसान किया है, जो शख्स खुदा से डरता और सब्र करता है तो खुदा नेकुकारों का अज्र जाया नहीं करता।
1: قالوا تالله لقد آثرك الله علينا وإن كنا لخاطئين
0: وہ بولے خدا کی قسم خدا نے تم کو ہم پر فضیلت بخشی ہے اور بے شک ہم خطا کار تھے
1: قال لا تثريب عليكم اليوم يغفر الله لكم وهو أرحم الراحمين
0: یوسف نے کہا کہ آج کے دن سے تم پر کچھ اعتاب و ملامت نہیں ہے خدا تم کو معاف کرے اور وہ بہت رحم کرنے والا ہے
1: اذهبوا

0: महारत है। ये सिर्फ रेडियो नहीं, एक नई आवाज है जो बनाए आपके दिन को और खूबसूरत। आपकी दुनिया हमारी दुनिया, यूसीपी की दुनिया, एफएम 92.6।
1: जी मेरे सुनने वालों, अभी देखिएगा, मैंने जो पहला पार्ट किया था उस मैंने आपकी सोचों पे छोड़ दिया था अंजामे कार को, यानी नतीजा आप खुद अखज करें। और मैंने आप में एक इश्तिया को भारा, आप में एक जुस्तजू, एक लगन पैदा की कि इस कहानी को परखने के लिए, इस कहानी के अंजाम को जानने के लिए आप में से जो अंदरूनी शहर के हैं अपने बड़ों से पूछें, जो अंदरूनी शहर के नहीं हैं और जो इस कहानी से महजूज हुए हैं, जिनका इश्तियाक बड़ा है, वो जाएं अंदरूनी शहर जाके और मालूम करें कि क्या वाकई पुराने जमाने में गए दिनों में ऐसा हुआ करता था। यानी बकौल नासिर काजमी के, गए दिनों का सुराग लेकर किधर से आया किधर गया वो, अजीब मानूस अजनबी था हमें तो हैरान कर गया वो। सो मैं देखता हूँ कि आप हैरान हुए हैं। अगर आप हैरान हुए हैं तो परेशान मत होइएगा, परेशान होने की कोई जरूरत नहीं। आप खुद से जाइए भाई, अपनी जिंदगी को रंगीन बनाइए। याद रखिए, जो कौमें अपने माजी को नहीं खंगालती, पंजाबी में जिसको कहते नहीं फरोलती, जिस्तजू नहीं करती, वो अपने हाल को कभी भी बेहतर नहीं बना सकती। और जिनका हाल बेहतर नहीं बनता, उनका मुस्तकबिल कभी भी दरख्शां नहीं हो सकता। उस्ताद भी हूँ ना, टीचर हूँ, लिहाजा अपने तालिबिल्मों को, तालिबात को, तुलबा को मशवरे देना और जिंदगी बेहतर बनाने के गुर बताना मेरे पे ऐन वाजिब है। ठीक है, मुझे इसी चीज के पैसे मिलते हैं, लिहाजा मेरे हर पैगाम में कोई ना कोई दर्स होगा, कोई ना कोई आपके लिए अच्छाई का पहलू मुजमिर होगा। ये आप पे डिपेंड करता है। उसके बाद मैं बताऊंगा मैं कहाँ बैठता हूँ। आखिरी प्रोग्राम जब मैं लास्ट करूंगा इस सिलसिले का, उसमें मैं अपना कमरा नंबर भी बताऊंगा, अपनी बिल्डिंग भी बताऊंगा यूसीपी की, अपनी ईमेल भी बताऊंगा, ताकि आप उसे रابطہ करें और हम इस बारे में लाइव प्रोग्राम भी कोई कर सके। मैं तैमूर हसन साहब से गुजारिश करूंगा, जब ये पूरा मुकम्मल हो जाएगा एक एपिसोड, उसके बाद से हमें लाइव भी मौका दें, ताकि बच्चों की राय ले सकें और हम उसको लाइव नशर भी कर सकें। सो मैं आपको बता रहा था कि करना खुदा का क्या हुआ कि हम जो थे, यानी मैं और मेरे घर वाले, कुछ दिनों के लिए छुट्टियां थी, लाहौर शहर से बाहर चले गए अपने कुछ अजीजों के पास। उस दौरान जाहिर है मुझे नहीं मालूम हुआ कि क्या हुआ। जब हम कुछ अरसा गुजारने के बाद वापस आए और मैं छत पे गया, तो मैंने जाके देखा कि वो पतंगबाज जो है वो तो अपने मशगले में जुटा हुआ है, मसरूफ है, लेकिन ये जो कबूतरबाज साहब थे वो छत पे नजर तो आ रहे थे, लेकिन दूसरी छत पे वो जो खातून थी जो कि उस पैगाम को मौसूल करती थी और दोबारा अपना पैगाम लिख के कबूतरबाज को भेजती थी, वो उसको वसूल करते थे, वो मौजूद नहीं थी। करना खुदा का क्या हुआ कि करते करते करते एक दिन ऐसा आया, थोड़े दिनों के बाद मुझे बड़ा इश्तियाक हुआ, लेकिन चूंकि हमारे घर से वो दूर था थोड़ा कबूतरबाज, ठीक है, और मैं उस वक्त आपको बताया कि मेरी उम्र इतनी नहीं थी कि मैं घर वालों को बताता, घर वालों को अगर बताता तो मुझे फेंटी पड़ जाती, मेरी दुर्गत बन जाती कि तू ऊपर छत पे इसलिए चढ़ता है कि लोगों की बातें नोट करता है, फजूल कामों में तू मशगूल रहता है। तो लिहाजा अंदर ही अंदर मेरे परवान चढ़ता रहा, मैंने छत पे जाना शुरू कर दिया इस जुस्तजू में सुराग लगाने के लिए कि आखिर वो खातून क्यों नजर नहीं आती। क्योंकि एक बात तो तय है, आप याद रखिएगा, शुरू में भी कह चुका हूँ, दरमियान में भी आपको बताया है, अभी भी बता रहा हूँ आपको, उस जमाने में छत के इश्क में ये रानाइयां थी, ये रंगीनियां थी, ये खूबसूरतियां थी, ये पाकीजगियां थी, कोई लचरपन नहीं होता था, कोई वल्गैरिटी उसमें नहीं होती थी। आखिर करना खुदा का क्या हुआ, आपको पता है ढूंढने से तो खुदा भी मिल जाते हैं। तो जब मैं सुराग रसां बना, मैं हर आधे दिन की छुट्टी वाले दिन आके जल्दी से छत पे चढ़ जाता। एक दिन मैंने देखा कि मैं छत पे बैठा हुआ हूँ और मैं इस उम्मीद में कि कोई ना कोई सुराग मेरे हाथ में आए। बकौल यहाँ मैं आपको एक नज्म सुनाना चाहूंगा फैज साहब की, थोड़ा सा लिंक लंबा हो जाएगा, एक नज्म सुनाना चाहूंगा ताकि आप लोग भी जो है यकसानियत का शिकार ना हो, कि फैज साहब को माशाल्लाह के दौर में मुल्क बदर कर दिया गया और फैज साहब पहले पेरिस गए, फिर बैरूत आके जो कि लबनान का दारुखिलाफा है वहां आके मकीम हो गए, और फैज साहब ने वहां एक नज्म लिखी जो कि फारसी में थी, फारसी भी जानते थे फैज, उसका नाम था, नज्म का उनवान था دل من مسافر من، بعد میں ترجمہ بھی کیا اس کا خود ہی، میرے دل میرے مسافر۔ یہ سوراخ سے مجھے یاد آیا کہ میں سوراخ کا سام بن گیا تھا، تو میں فیاض کی نظم جلدی سے ڈیڑھ دو منٹ میں آپ کے گوش گزار کرتا ہوں۔ میرے دل میرے مسافر ہوا پھر سے حکم صادر، میرے دل میرے مسافر ہوا پھر سے حکم صادر، کہ وطن بدر ہوں ہم تم دے گلی گلی صدائیں، کرے رخ نگر نگر کا کہ سراغ کوئی پائیں، کسی یار نامہ بھر کا ہر ایک اجنبی سے پوچھیں جو پتا تھا اپنے گھر کا۔ سر کوئے ناش نایا ہمیں دن سے رات کرنا، کبھی اس سے بات کرنا کبھی اس سے بات کرنا، کہوں تم سے میں کہ کیا ہے شب غم بری بلا ہے، ہمیں یہ بھی تھا غنیمت جو کوئی شمار ہوتا، اور ہمیں کیا برا تھا مرنا اگر ایک بار ہوتا۔ تو سوراخ میں نے لگا لیا، کیسے کہ اچانک میری نظر پڑی کہ وہ جو کبوتر باز سجنا تھے، صاحب تھے، ان کو ایک خاتون لا کے کھانا دے رہی ہیں چھت پہ۔ انہوں نے کھانا دیا، دونوں نے بیٹھ کے وہاں کھانا کھایا، وہ برتن لے کے نیچے چلی گئی۔ یہ ہیر رانجھا میں آپ نے دیکھا ہوگا، اگر نہیں دیکھا تو ضرور دیکھیے گا۔ نور جہاں اس کی فلم ساز بھی تھی، گایا بھی تھا، گانا بڑا مشہور، سن ونجلی دی مٹھڑی تانوے، ٹھیک ہے، یا چن ماہی آ تیری راہ پہ تکنیاں، اس پہ ایک پروگرام میں کر چکا ہوں۔ تو یہ وہاں فردوس بیگم اعجاز صاحب کے رانجھے کے لیے لے کے کھانا جاتی تھی، یہاں جناب چھت پہ کھانا لایا گیا۔ اور مجھے علم ہوا، بعد میں پتا چلا جب میں نیچے محلے میں گیا، اور ظاہر ہے میں جستجو تھی، میری آرزو تھی کہ مجھے پتا چلے کہ آخر یہ کیا وہی خاتون ہے جو کہ رکا وصول کیا کرتی تھی، پیغام وصول کیا کرتی تھی۔ سو یہاں بھی مجھے غلام علی کی گائی ہوئی غزل یاد آ گئی، داغ دہلوی کی، کہ لطف کیا جب دو بدو ہونے لگی، ٹھیک ہے جی، اور رنج کی جب گفتگو ہونے لگی، آپ سے تم سے تو ہونے لگی، چاہیے پیغامبر دونوں طرف، لطف کیا جب دو بدو ہونے لگی۔ تو میں نے کہا یہ دونوں طرف پیغامبر، ابھی دیکھیں گے آپ۔ تو میں ان سے کہوں گا کہ جی اس غزل کو بھی شامل کیجئے گا اختتام میں اس پروگرام کے، تاکہ یہ پیغام ہوتا رہا نا، پہلے تو پیغام جاتا رہا دونوں طرف سے۔ تو جب میں نے محلے میں اترا، میں نے جا کے اس کا سراغ لگایا، تو انہوں نے بتایا، جناب جن دنوں آپ چھٹیوں میں اپنے گھر سے غائب تھے، اسی دوران ان کا عشق اتنا سچا تھا، اتنا پکا تھا، اتنا پاکیزہ تھا، کہ دونوں گھر والے بالآخر رضامند ہو گئے۔ جناب بارات گئی بڑے دھوم دھام کے ساتھ، اور وہ اسی اپنی محبوبہ کو، جن کی دور کی رشتہ دار تھی، میں شروع میں آپ کو آگاہ کر چکا ہوں، ان کی ڈولی لے کر اپنے گھر چلے آئے۔ اور اس طریقے سے میرے خیال میں یہ چند اشاق میں سے تھے، چند عاشقوں میں سے تھے، جن کا کہ عشق صحیح معنوں میں دوری کی بجائے قریبی پہ منتج ہوا، ایک دوسرے سے مل گئے۔ اور مجھے بڑی خوشی بھی ہوئی دیکھ کے، میں نے ایک چھت پہ اپنے دن جا کے جب وہ پھر لے کے آئیں خاتون ان کے لیے کھانا، میں نے دونوں کو ہاتھ بھی ہلایا، ہاتھ ہلا کے میں نے اپنی اس پسندیدگی اور اپنی اس جو ان کا عشق تھا، اس کے رازدان ہونے کا بھی اپنی طرف سے پیغام پہنچایا ان کو، کہ بتایا نا میں نے، یہ خوبصورت طریقے تھے، اشاروں کنایوں میں باتیں کی جاتی تھی، ٹھیک ہے، وہ کوئی بہت زیادہ لمبی چوڑی، یہ جو آج کل کے آپ کے جو واٹس ایپ ہے، فیس بک ہے، جو انسٹاگرام ہے، یہ چیزیں نہیں تھی، ان چیزوں سے پاک تھا اور بڑی پاکیزگی کا ماحول تھا۔ امید ہے آپ کو آج کا پارٹ ٹو بھی چھت کے عشق کا پسند آیا ہوگا، انشاءاللہ مجھے اپنی رائے سے ضرور آگاہ کیجیے گا۔ اللہ تعالیٰ آپ کا حامی و ناصر ہو۔ پاکستان زندہ باد۔

0: یہ آواز ہے لاہور کی، یہ آواز ہے یو سی پی کی، تو سنتے رہیے ایف ایم 92.6 یو سی پی کی دنیا۔
1: جی ویلکم بیک آن ایف ایم 92.6۔ بتاتی چلوں جنہوں نے ابھی ہمیں جوائن کیا ہے، ہم لوگ بات کر رہے ہیں اسٹوڈینٹس، دیئر انٹرنشپس، اور ہم نے بہت ڈیٹیل میں ڈسکس کیا کہ وہ اسٹوڈینٹس اسپیسیفکلی ریلیٹڈ ٹو دا ڈپارٹمنٹ آف لینگویج اینڈ لٹریچر، کہ یہ جو بیریئرز ہیں یا جو متھس کہہ لیں ریگارڈنگ وہ جس ٹیچنگ کر سکتے ہیں، ایسا نہیں ہے۔ دیر از این ایج آف ڈیجیٹل ایج، ٹیک ایج ہے، دیر نمبر آف سافٹ ویئر ہاؤسز، کارپوریٹ سیکٹرز۔ سو اسٹوڈینٹس کس طرح سے اسپیسیفکلی انگلش ڈپارٹمنٹ کی اپنی سروسز دے سکتے ہیں، دے کین گو ان آئی ٹی ڈپارٹمنٹ، وہاں پر ویب سائٹ کانٹینٹ کریئٹ کر سکتے ہیں، دے کین ایون گو ٹو لا فرم، وہاں پر وہ پرپوزل رائٹنگ کر سکتے ہیں، کیس اسٹڈیز رائٹ اپ کر سکتے ہیں، اینڈ اسپیسیفکلی ڈیولپمنٹ ڈپارٹمنٹس میں جا سکتے ہیں۔ دیر از اے لاٹ آف ورک ریگارڈنگ لٹریچر ہے، دے کین ایون گو ٹو اے فیلڈ آف مارکیٹنگ اینڈ سیلز، دے کین رائٹ دا پرپوزلز، اگین دا ای میل رائٹنگ، دا مارکیٹ پرپوزلز، رائٹ؟ سو دیر از اے لاٹ آف ورک ریگارڈنگ دیٹ۔ سو ایسا نہیں ہے کہ جسٹ انہوں نے ایک ہی پروفیشن کو آپٹ کر سکتے ہیں، انڈسٹری بہت واسٹ ہے، بہت زیادہ کام ہے، دیر از اے نیڈ ٹو لک اپ فار دا اپرچونیٹیز۔ سو اس کے علاوہ جو یہ تو اسٹوڈینٹس کے حوالے سے بات ہوگی، اگر ہم فیکلٹی کے حوالے سے بات کریں، سو مس سارا نے ایک بہت خوبصورتی سے اس بات کو بتایا کس طرح سے کنونس کیے گئے، اور وہ ٹیچرس کے لیے کتنا ایک آئی اوپننگ سیشن تھا، انہوں نے جو سیشنز اٹینڈ کیے، انہوں نے کس طریقے سے آ کے اسٹوڈینٹس کو پریزنٹ کیا کہ وہ کس طرح کی اپرچونیٹیز کو ایکسپلور کر سکتے ہیں، دیکھ سکتے ہیں، رائٹ؟ سو کمنگ ٹوورڈز دا انوائرمنٹ جو کہ ایک کارپوریٹ کا ہوتا ہے، اسٹوڈینٹس کو یوزلی نہیں پتا ہوتا کہ جب وہ اپنا اسٹیپ ان کرنے جا رہے ہیں کسی بھی انڈسٹری میں، کارپوریٹ میں، سو ان کو کس طرح کے چیلنجز فیس کرنا پڑ سکتے ہیں۔ سو مس سارا، میرا آپ سے کوشچن بھی یہی ہے کہ ایک اسٹوڈینٹ جو اب کارپوریٹ میں اسٹیپ ان کرنے جا رہا ہے، دے یوزلی ڈونٹ نو، یو نو ہر ایک کمپنی کے اپنے رولز اینڈ ریگولیشنز ہوتے ہیں، اپنے ایک سیٹ اپ اپنا کیا ہوتا ہے، دے کین ناٹ ابائڈ بائی دوز رولز اینڈ ریگولیشنز۔ سو آپ اسٹوڈینٹس کو کیا ریکمینڈ کریں گی، بیکاز اف یو ٹاک اباؤٹ دا جینزی اینڈ ٹوڈیز اسٹوڈینٹس، دے آر مور فلیکسیبلز ان دیئر پرسنالٹیز۔
2: ایگزیکٹلی رافیا، یہیں سے میں اگر اپنا ٹائم ریلیٹ کروں تو وی ور سو بلینک ایٹ دیٹ ٹائم آف پوائنٹ، کہ ہمیں تو کچھ پتا ہی نہیں تھا نا۔ جینزی آر ویری انٹیلیجنٹ اینڈ شارپ پیپل،
1: ٹرو،
2: بٹ اسٹل دے ڈونٹ نو دا کارپوریٹ ورلڈ، یو نو۔ اسی لیے یہ کانوینٹ سیشنز ہو، یہ ساری انٹرنشپس پلان ہوتی ہیں، تاکہ بیفور اسٹارٹنگ دیئر جاب وہ اس سارے سیناریو سے، سارے انوائرمنٹ سے گو تھرو کر لیں، سو دیٹ ان کو جاب میں ہرڈلس نہ ہو۔ بٹ یس، وین وی پلان، وی ایز اے کمپنی پلان پراپر انٹرنشپس اور کانوینٹ پروگرامس، تو ہم بھی پراپر ورکنگ کرتے ہیں،
1: اچھا،
2: پراپر پلانس بناتے ہیں، سو دیٹ پراپر ان کے ڈے پلان، ویک پلان اور منتھ پلانس ہوتے ہیں، سو دیٹ پیپل کم اینڈ ڈو ورک اینڈ لرن فرام اس، رادر دین کہ وہ صرف فائلنگ نہ کریں۔ بیکاز ایک متھ ہے کہ انٹرنشپ میں فائلنگ ہوتی ہے، فائلنگ کمپلیٹ کروا رہے ہیں یا پیپر کمپلیٹ کروا رہے ہیں۔ ہمارے پاس آتے ہیں اسٹوڈینٹس، وہ یہی کہتے ہیں کہ مس ہمیں بس فائلنگ بنانی ہے۔ میں نے کہتی ہوں نہیں، دس از ناٹ ایٹ، ہم نے پراپر پلانز ان کے لیے بنائے ہوتے ہیں اور ان کو پراپر انوائرمنٹ پرووائڈ کیا جاتا ہے، سو دیٹ دی گیو دیئر فل آف دیئر انرجی ٹو اس ٹو۔ وائی؟ بیکاز دے ول لرن فرام اس اینڈ دے ول یوز اٹ نا، آگے انہوں نے جابس کرنی ہے پلان، یا انہوں نے آگے اپنا کریئر پرسو کرنا ہے، تو اس کے لیے وہ ریڈی ہو جائیں۔ سو پرسنلی یہ ایک آپ سمجھیں کہ بینگ این الومنائی بھی ایک تھنگ ہے کہ میں زیادہ یہاں کے اسٹوڈینٹس کو، باقی اسٹوڈینٹس کو بھی، باقی یونیورسٹی کے اسٹوڈینٹس کو بھی ڈیفینیٹلی ٹائم اپنا خود انویسٹ کر دیتی ہوں۔ میں ان انٹرنشپ منتھس میں اپنا ٹائم بھی تھوڑا پلان کرتی ہوں کہ آئی ول گیو مائی ٹائم ٹو اسٹوڈینٹس ایز ویل ٹو۔ میں سیشنز بھی پلان کرتی ہوں کہ ان کے ساتھ، سی ای او کے ساتھ بھی سیشنز، اور ہمارے سینئر مینیجرس کے ساتھ بھی ان کے سیشنز پلان کر لیتی ہوں، سو دیٹ نہ صرف ورک بلکہ ان کی کاؤنسلنگ سیشنز اور تھاٹس آف مائنڈ اور وہ سب کچھ وہ ہمارے ساتھ شیئر کریں کہ وائی، وٹ دے آر، دے وانٹ ٹو ڈو ان دیئر فیوچر، ان کو ہم گائڈ کریں، ان کو بھی ایز آؤٹ بتائیں کہ اگر آپ کا یہ پلان ہے تو آپ نے اس کو کیسے کنٹینیو کرنا ہے، اس طریقے سے ان کو ہم گائڈ بھی کر رہے ہوتے ہیں۔ باقی انوائرمنٹ کی جو بات آپ کر رہی ہیں، وی گیو آور بیسٹ to give them maximum, but yes, تھوڑے سے کچھ اسٹرکٹ رولس بھی رکھتے ہیں تاکہ پیپل گیٹ ریڈی فار دا کارپوریٹ ورلڈ، بیکاز اٹس ناٹ اے پیس آف کیک کہ آپ نے بس، مطلب یو نو، اٹس ناٹ اے بیڈ آف روزز کہتے ہیں نا، کہ ان کو وہ والا روزز والا انوائرمنٹ بھی نہیں دیا جاتا۔ یس، ایک میڈیم لیول کا انوائرمنٹ دیتے ہیں تاکہ دے گیٹ پریپیئر فار دیئر جابز ایز ویل، اور جو کہ یو यूनिवर्सिटी में डेफिनेटली यूनिवर्सिटी का एनवायरनमेंट डिफरेंट है, वो वहां से निकल के बस एक जॉब में चले जाते हैं जिसमें वो फिर हर्डल्स फेस करते हैं. सो इसीलिए ये इंटर्नशिप प्लान्स और स्कॉलरमेंट प्लान्स और ये सब कुछ अब बनना शुरू हो गए हैं, सो दैट सब स्टूडेंट्स के लिए हो रहा है. आई अप्रिशिएट द वर्क जो यहाँ पे स्टूडेंट्स के लिए किए जाते हैं यूसीपी के सब डिपार्टमेंट, स्पेशली इंग्लिश डिपार्टमेंट की जो फैकल्टी है, नुहेज एंड फातिमा बहुत इस पर काम कर रहे होते हैं. हर वक्त मेरी उनसे मंथली मीटअप्स हो रहे होते हैं कि हमने आगे क्या करना है, प्लान्स डिस्कस हो रहे होते हैं कि व्हाट वी कैन डू अदर देन द इंटर्नशिप्स एज वेल.
3: एग्जैक्टली.
2: सो हमने तो उनको ओपन इन्विटेशंस दिए. हमारा कराची में भी रीजनल ऑफिस है, हेड ऑफिस लाहौर में है, तो हमने तो उनको कहा आप लोग जब जाना चाहें कराची ऑफिस भी हमारा विजिट कर सकते हैं. और फिर जो हमारे फर्दर क्लाइंट्स हैं टुगेदर के जो फर्दर 9, 10, 15 तक क्लाइंट्स हैं आई थिंक, तो वो उनके साथ भी जो कोलैबोरेशन है जो भी चीज़ें वगैरह होती हैं वो हम अपॉर्चुनिटीज ओपन अप करते हैं, ना सिर्फ अपने ऑफिस में डिफरेंट क्लाइंट्स के भी हम उनको ऑफर कर सकते हैं. सो वो हम पे प्लान कर लेते हैं हमने उनको कैसे आगे फर्दर करना होता है. सो दिस इज ऑल अबाउट व्हाट वी हैव डन येट. और हमारा यही फर्दर प्लान्स होते हैं कि इससे नेक्स्ट हम क्या करें, ओपन अप क्या करें. कुछ सेमिनार्स होते हैं या कुछ वर्कशॉप्स वगैरह हैं तो उसमें भी हम इन्विटेशन दे देते हैं कि स्टूडेंट्स कम एंड लर्न फ्रॉम व्हाट एक्चुअली द कॉर्पोरेट वर्कशॉप इज. एंड जो उन्होंने यूनिवर्सिटीज में एक वर्कशॉप से सेमिनार्स अटेंड किए हैं तो वो एक डिफरेंस फील कर रहे होते हैं फॉर द स्टूडेंट्स ऑफ जेन जी और यू नो जो हमारे जनरेशन के हैं अब जो आ रहे हैं क्रीम जो आ रही है और उनके लिए उनके मुताबिक चीजें हम प्रिपेयर करते हैं सो डेट उनको स्टेप बाय स्टेप पिक करके उनको उस लेवल तक लेके जाएं.
3: सो इज देयर एनी स्पेसिफिक टाइम स्लॉट और द ड्यूरेशन फॉर द इंटर्नशिप और व्हेनेवर दे वांट टू जॉइन दे कैन कम?
2: अच्छा देखो वी आर ओपन अप फॉर लाइक 12 मंथ्स आ ईयर.
3: ठीक है
2: हम ओपन अप हैं बट यस स्टूडेंट्स अपने समर ब्रेक में ही मोस्टली आते हैं.
3: मोस्टली एग्जैक्टली
2: यस यस वो समर ब्रेक्स में आते हैं बट यस आई हैव मेड अ स्लॉट इन एवरी डिपार्टमेंट फॉर होल ऑफ द ईयर सो डेट कोई भी अगर स्टूडेंट्स आना चाह रहे हैं तो हम ओपन अप रख लेते हैं. एंड यस कुछ फ्लेक्सिबिलिटी यहाँ पे भी हमने दी है कि इफ दे वांट टू डू 4 weeks इंटर्नशिप्स और 8 weeks और 10 weeks ये भी थोड़ी सी फ्लेक्सिबिलिटी हमने दी है. बट यस फॉर द टाइमिंग्स एंड फॉर द रूल्स एंड रेगुलेशंस उनको वो सब फॉलो करने होते हैं जो हमारे एम्प्लॉयज के हैं.
3: ओके
2: यस सारे रूल्स एंड टर्म्स एंड कंडीशंस SOPs उन्होंने वो एज एन एग्जीक्यूटिव ऑफ कंपनी उन्होंने उसी तरीके से फॉलो करने होते हैं.
3: एंड व्हाट अबाउट एनी अदर पर्क और बेनिफिट लाइक इन टर्म्स ऑफ स्टाइपेंड्स? डू यू गिव
2: द इंटर्नशिप्स आर स्टाइपेंड डेफिनेटली सो दैट उनका यू नो ट्रैवलिंग अलाउंस निकल आए.
3: दैट्स ग्रेट.
2: यस दिस इज एन टू अप्रिशिएट देयर वर्क और उतना उनका इंटरेस्ट को अप्रिशिएट करने के लिए बिकॉज वो भी एक ग्रुप वो भी एक स्टूडेंट्स का ग्रुप है जो नहीं करना चाहता इंटर्नशिप बस डिग्री की एंड दे जस्ट स्टे एट होम एंड दे यू नो पार्टी सीन ऑन है. सो एक वो भी ग्रुप है स्टूडेंट्स का बट यस एक वो भी ग्रुप है जो आते हैं काम करते हैं इंटरेस्ट लेते हैं तो यस उनको अप्रिशिएट करने के लिए इट्स यू नो टोकन ऑफ अप्रिसिएशन टाइप. सो इस तरीके से हमने एक स्टाइपेंड रखा हुआ है उनके लिए.
3: जी ये था हमारा अब तक का प्रोग्राम. थैंक यू सो मच मिस सारा, आपसे बात करके बहुत अच्छा लगा. आई थिंक स्टूडेंट्स को काफी हद तक नॉलेज और इन्फॉर्मेशन मिल चुकी होगी चीजों के हवाले से. आई होप एंड आई विश के जो आप न्यू इनिशिएटिव्स की बात कर रही हैं नेक्स्ट प्रोग्राम में किसी नए नोट के साथ हम जरूर बैठें और इन चीज़ों को डिस्कस करें, स्टूडेंट्स तक अपने मैसेज को कन्वे करें, फैकल्टीज को अकॉर्डिंगली बताएं ताकि ना सिर्फ स्टूडेंट्स को ये पता हो कि चीज़ें बाहर किस तरह से चल रही हैं, दे मेक श्योर टू गेट देम सेल्व प्रिपेयर एंड रेडी टू स्टेप इन टू द न्यू वर्ल्ड ऑफ कॉर्पोरेट.
2: थैंक
3: यू सो मच वंस अगेन.
2: प्लेजर टू बी हियर.
3: थैंक यू. जी लिसनर्स, सो आई होप कि आज का सेशन आपके लिए बहुत इन्फॉर्मेटिव रहा होगा. इसी तरह जैसे मैंने कहा है, मिलते हैं एक नए प्रोग्राम के साथ कुछ न्यू एजुकेशनल नोट्स के साथ. एंड लेट्स होप फॉर द बेस्ट के हाउ थिंग्स गो ऑन. और तब तक के लिए इजाज़त दीजिए, सुनते रहिए FM 92.6. अल्लाह हाफिज़.